0: ऐं कालम में मौजूद आहिनि। फौजी ॿाहिरनि लाइ ख़ुसूसी रिआयत हूंदी। राब्ते लाइ फौजी अब्दुल करीम 0301-5431-456 ऐं तौकीर अहमद 0306-1623-793।
1: खुशखबरी, लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे, बाजू, टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट, बार बार वेक्स और शेविंग से निजात, नरम, साफ और खूबसूरत जिल्द, कम वक्त बेहतरीन नतायज। अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ। आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड मेहरापुर, 0300-335-69।
2: अस्सलाम वालेकुम अदा।
3: वालेकुम अस्सलाम अदा, छो परेशान आई?
2: अदा नओ दुकान खोलियो तम पर हले ही न तो, छा कजे?
3: अदा दुकान जी मशहूरी कराई थई
2: न अदा?
4: यार आज कल शहरन तोड़े गोठन में जी मेरापुर FM 94 ही हले थो। मु पंजो दुकान खोलियो तो FM मेरापुर ते पब्लिसिटी कराई, कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे।
2: मुझे दुकान जी बेड हलंदी?
3: हां दा, कारोबारी इश्तिहारात, आम इतला, मीलाद, मजलिस, सालगिरह जी मुबारक, मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी।
2: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा।
4: ऑफिस जी मेरापुर FM 94, नज़्द गर्ल्स डिग्री कॉलेज, हालानी रोड मेरापुर।
3: राबते लाए हाकिम अली जिसकानी
5: 0301-399-2836।
6: अपना शहर अपना घर मेहरापुर, और मेहरापुर की आवाज GAFM 94।
7: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي انفروا خفافا وثقالا نکلو ہلکے ہو یا بوجھل وجاهدوا باموالكم وانفسكم اور جہاد کرو اپنے مالوں کے ساتھ اور اپنی جانوں کے ساتھ فی سبیل اللہ اللہ کے راستے میں ذالکم خیر لکم یہ بات تمہارے حق میں زیادہ بہتر ہے ان کنتم تعلمون اگر تم جانتے ہو اگر تمہیں کچھ معلوم ہے یعنی کسی بھی قسم کی بات کو کسی بھی قسم کی رکاوٹ کو راستے میں نہ آنے دو نکلو خواہ انفرادی طور پر یا اجتماعی طور پر خوشی سے یا ناخوشی سے غریب ہو یا امیر ہو جوان ہو یا بوڑھے ہو پیدل ہو یا سوار ہو عیالدار ہو یا اکیلے ہو

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر پروگرام میں ہم سب نے سجلن کے بھلی کار چوں تھا پروگرام صحت جی گال جی مہرا پر ایف ایم 94 تا لائیو پیش کے پی ونے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسان جی اسٹوڈیو میں موجود ہیں جکی صحت بابت جان دے رہے ہیں تو اسان جی پروگرام میں بذریعہ لائیو کال شامل تھی سگو تھا 03012196851 ایک کالر لائن تے موجود ہے پروگرام میں کال دی طرف ویندا سی دسو کتھاں جو کالر ہوندو السلام علیکم
1: وعلیکم السلام فیصل صاحب کیا حال ہے ٹھیک ہے
0: شکر الحمدللہ خیر صاحب جو گلائے مجھے سائیں
1: بڑا سونا یاسین مستی جو گلا ڈاکٹر صاحب جو دوا وٹھیا جی کرو نہ مدار
0: کے ہاں جی جی بدھایو دوا وٹھیا ڈاکٹر صاحب کا ہاں کون کی ہے طبیعت
1: شکر ڈاکٹر صاحب
0: ڈاکٹر صاحب ڈیکھارے تو من ہاں طبیعت میں فرق پیو ہے طبیعت میں رزلٹ ملو ہے نا
2: تھی ویندا ہیں ظاہر کافی ٹائم کا وٹھی جو سو جن مرضن میں ہوں ہیں تو ظاہر جدہ ان کے دوا ڈنی ویندی ہے پہرا ان کا آگے وہ کافی تکلیف میں یا کافی مرضن میں ہوں تو جدہ ان کے دوا ملتی ہے تو آہستہ آہستہ دوا پانی جن دوست بدائے تو آہستہ آہستہ کافی فرق پیجی ویو ہے بقایا
0: رزلٹ ملو پر چون جو مقصود سیرپ کو ادھ گلاس میں پو یا ہن ودھیک استعمال کیا
2: جی جی ایکچولی اساں تے کافی پیشنٹ کے جو سو صحیح نمونے سے لکھی بھی ڈیندا ہوں سمجھائیندا بھائی پر بس پو یہ ہوندا ہے کو پیشنٹ کو دوست صحیح نہ سمجھندو ہے سو ان دی دوا جے کدی پوری تھی وئی ہے ائی جے کدی تھوڑی ہے تو ماں ان کے یہ مشورہ دینس تا روبرو ودی کے دکھارے ونجے تو وہ بہتر
0: بس ہتے جی ہکڑی جو سیرپ چے پی مونجی کھٹی ہوئی ہے باقی جو سو بھی دوا پوری اس من وہ ہلے تھی پئی سو ہن ایک ہی تاریخ کو
2: جی جی
0: پروگرام ہے صحت کی گال چی مہرا پور ایف ایم 94 جو آواز سوان جو سماعت ان تے پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب اسان جے اسٹوڈیو میں موجود ہیں تمام بہترین ڈاکٹر صاحب بڑی خوشی تھی ہے جی مستوئی صاحب کنڈیارے کا آیو ان کے دوا ہکڑی لگی ڈسو من ایکڑو ہفتہ تھو ان کے دوا ورتے کے ہفتے میں ہی ان کے ایکڑو رزلٹ ملو
2: جی سر بالکل تمام
0: کھپی ونجانا ایکڑی الگ گال ہے
2: وہ الگ گال ہے
0: صرف کھپی جا
2: جی جی
0: بھائی جو کھپی جو جے کی میں ٹریٹمنٹ 3 مہینہ ہلن یا 4 مہینہ ہلن یا بکول ڈاکٹر جے
2: تو جو
0: مکھ دی خبر نہ دے کیڑو مرض ہو یا کی
2: جی جی
0: تائیں خبر ہوندی ودی بھی سائیں کی خبر
2: کافی سارا پیشنٹ جی اج بھی ایک بد دوست ہے تو وہ یہ بدھائیں نا جڑے او اسا دے وہ دوست ایک تے ایف ایم بدھی نا ہیں بیا وہ پیشنٹ ایندا ہیں جن کے فرق پندو ہے تو ہو ہن کے موکلی نا تو پھلانے ہیں ڈاکٹر ہے اواں اتنے ونجو تو وہ دوست بھی بدھائی تھا ایک دوست جو اساں جو عزیز تمام وٹ آیا اگ میں گال نہ پی سکے ان کے گلے جو پرابلم ہو ان کے اواں دوا دینی ہاں وہ بالکل گال ہے
0: مستوئی صاحب کے بھی ایک دوا لگی ہے الحمد للہ منا یہ خوشی جڑی گال
2: ہے یہ خوشی جڑی گال ہے
0: ایک سیرپ کھپی جو ٹھیک ہے کو مسئلہ کو نہیں جے استعمال صحیح نہ بھی تھیو ہے گھنو مانو استعمال کرے جو
2: ٹھیک
0: کرے انہیں کنٹینیو کر سکے تو ادھے کے چوندا سی وری دکھارے ونجے ودیق بہتر تھیندو ایک بیو کالر لائن تے موجود ہے 03012196851 السلام علیکم
3: وعلیکم السلام سائیں خیر ہے
0: شکر ہے الحمدللہ خیر صاحب جو گلا ہے مجھے سائیں
3: میں بدر جتوئی کا ممتاز علی پہ گلا ہے
0: ارے صدقے ونجا ممتاز علی صاحب خوش ہیں چا تھوا
3: چھوکرے کنے میں سور نہ تو
0: کنے میں سور نہ تو چھرے چھوکرے گھنی عمر تھا
3: 21 سال
0: ایک سال کو مسئلہ ہی نہ ہے صبح ہی اچے ڈاکٹر صاحب کے روبرو دکھارے وجے ڈاکٹر صاحب علاج کندو انشاءاللہ باقی تکلیف چھڑے وندس باقی ایکڑو کم کجا ان میں کا بھی کن میں کاٹھی یا پچکاری وغیرہ یا نہ نہ جانس میں بدیرو کیڑو پرے آ سائیں میں بدیرو جتو ہی میرا پور گڈیو پیو آ ماں بدیرو چودگی ہوجے تنجو ماں بدیرو ہوجے تنجا یہ واری وارا گوٹ ہوجے یہ سب یہ سیلن جا گوٹ ہوجن تنجے کمال دیری وارا سب ڈاکٹر وٹ مریض بیٹھائیں دیا یہ کو پرے آ شاب بس تائی کیر آئیں بان वाह वाह ममताज अली ममड़ साहब महाराज छजे ई बस आने यो तुजा ये इस्माणी फकीर जे के बंदे ते बैठा है ये सब डॉक्टर ओट इलाज करन ला चन तुजा सरगाणी इलाज ये जे के वारिया रो गोट परेलारो ये सब ये कमाल देरे सब डॉक्टर ओट था चन ये सैल डॉक्टर साहब ओट था चन केड़ा नाला खणा केड़ा कालर उना एंड सी सब ये दवा डॉक्टर साहब खंदा वठन जा डॉक्टर साहब तो के दस दिए तो बाकी बो दे फेम बो तो इंशाल्लाह डॉक्टर साहब का लागी तो इलाज कराने जान छुट्टी विंदस ठीक थी इंदो एकड़े बिंडियन में हमरा तैयार बे हफ्ते प्रोग्राम में कॉल करे चो ने साईं हमरा ठीक थियो मुजो माशाल्लाह मेहरबानी जी डॉक्टर साहब
2: बिल्कुल घना गोस्त जो सो बुद्ध सुध से जो सो ये अमल कंदा तो उनके काफ़ी बेहतर नमूने से गाल की था स्टिक वगैरह छो जो घोड़ा दोस्त उनके तीलू हणी स्टिक हणी जो अंदर इन्फेक्शन कर इवन पर्दो भी जो सो फाड़े छिंदा सो वो गलत अमल है इन के सो अड़े किस्म की काबत उनके हरकत न करनी घुर्ज जैसे भी कंखे तकलीफ थे तो वेझो जो डॉक्टर हो तो उनके दिखारन तो बेहतर रो बो अमल यो हों जैमल भी वेंजन त कन में कप विझी ऐं पोइ जेको आहे सो वेंजणु घुरिजे के अहिड़ियूं ॻाल्हियूं हूंदियूं आहिनि जंहिंजा जेको आहे सो असां ॾस बि ॾींदा आहियूं लेकिन हीउ नाज़ुक ऐं हसास मसइलो आहे इन जे लाइ बहितर इहो आहे त उन नंढे खे रूबरू ॾेखारे ऐं पोइ जेको आहे सो दवा वठि वॾी महिरबानी
0: प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु सिंध जो मशहूरु मरूफ़ डॉक्टर आहे मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि जेके सिहत बाबति ॼाण ॾेई रहिया आहिनि 0301 96 851 असांजो लाइव कॉल जो नंबर होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन गुर्दे पिते मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाब इलाज कयो वञे थो कहिड़ो बि अव्हांखे पुराणो संदनि जो सूरु आहे जोड़नि जो सूरु आहे बिल्कुलु उनजो यकीन इलाजु मौजूदु आहे कॉल जी तरफ़ वेंदासीं कॉलर लाइन ते मौजूदु आहे अस्सलाम वालेकुम रहमतुल्ला आमर साहब खे भलीकार चऊं था ख़ुशि आहियो मुंहिंजा साईं शुक्र आहे अलहमदुल्ला छा पुछण चाहींदो असांजो रहमतुल्ला आमर साहब डॉक्टर साहब खां जी मुंहिंजा साईं जी जी
4: डॉक्टर साहब खां दवा वठी आया 15 ॾींहं दवा मूंखे ॾिनी
0: हा
4: तव्हां यकीन न कंदव त मां भॼी भॼी भॼी पर तव्हां कहिड़ा चवां साईं हीउ डॉक्टर हू डॉक्टर नेठी असां हितां दवा वठी 15 ॾींहं तव्हां यकीन कंदी त ॼण मूं को मूंखे चेल में सूरु हुयो ई कोन
0: अच्छा माशाल्लाह माशाल्लाह
4: हिकिड़ो सूरु हूंदो आहे न त थियो ई ॼण का शइ न कुझु 15 ॾींहं ईअं अलाह जे फज़ल सां मूंखे सूरु छॾियो
0: अलाह ताला जे तरफ़ां ॾिसो न कंहिं बि डॉक्टर जे हथां हिकिड़ी शिफ़ा थियणी हूंदी आहे त ईअं ई हिकिड़ी शिफ़ा ॾे तव्हां ॿी जॻह ते पाण ॿुधायो था त भॼी भॼी बीठा हुओ तव्हां डॉक्टर साहिब खां दवा वठी वियो 15 ॾींहंनि में तव्हांखे हिकिड़ो रिज़ल्ट मिली वियो वरी तव्हांखे सूरु न पियो आहे माना अच्छा
4: केॾो सूरु माना मां केरु सिधी न पियो करे सघां बसि 15 ॾींहं अलाह जे फज़ल सां करम थी वियो
0: हाणे तव्हां ॿियनि दोस्तनि खे कहिड़ो मैसेज ॾींदो ख़ुदा खे हाज़ुर नाज़ुर थीजो न को ऐं तव्हांखे सुञाणंदो न को डॉक्टर खे साहिबु सुञाणंदो हुजे या कीअं तव्हां ॾिसो पाण हिकिड़ो प्रोग्राम में कॉल कई आहे त ॿियनि खे बि ॾसिजो त डॉक्टर साहिबु ऐं बि ईअं ई ॾस ॾींदो आहे भई अचो तव्हां डॉक्टर साहिबु वटां इलाजु करायो
4: साईं असांजो मैसेज इहो आहे त माण्हू जेके आहिनि अॼुकल्ह अंग्रेज़ी दवाऊं था इस्तेमालु कनि यकीन कयो कुझु बि कोन्हे कोन में का शइ बि न आहे ऐं हे जेको होम्योपैथिक जी दवा आहे इन में न को नुक़सानु आहे न कंहिं शइ जो तपु आहे कुझु बि न आहे सभु सभु दवाऊं स्पेशल बाक़ाइदा ग़रीब आवाम लाइ को अलाह जी तरफ़ो तोहफ़ो थियलु आहे असांजे लाइ
0: बिल्कुलु ईअं ई
4: आहे तोहफ़ो तोहफ़ो असांखे मिलियल अलाह असांजी उमिरि डॉक्टर साहिब खे ॾिए
0: ख़ुशि हुजो आबाद हुजो महिरबानी थैंक यू डॉक्टर साहब ही साईं आहे रहमतुल्ला आमर साहबु दरगाह पीर वसण खां अचे थो त आउं 2 महीना पहिरियां डॉक्टर साहिब खां दुआ वठी वियोसि चेल जे सूर जी जेका डॉक्टर साहिब वारे ॾाकण आहे जेके ॿ ॾाक आहिनि उहा बि न पियो चढ़ी सघां पर अलाह ताला जे हुकुम सां मूं 15 ॾींहं डॉक्टर साहिब जी दवा वरिती 15 ॾींहं उहो उन खां पोइ मूंखे वरी सूरु नाहे पियो तंहिंजे करे चयोमांसि तव्हां ॿियनि खे जेको आहे सो माना कहिड़ो पैगाम ॾियणु चाहींदो डॉक्टर साईं जो इहो ई पैगाम हुयो जेको तव्हां ॿुधो दोस्तनि
2: माशाल्लाह ज़बरदस्त
0: इन बारे में तव्हां छा चवंदो जो असांखे ख़ुशी थींदी आहे जीअं मस्तोई साहिब जी मूंखे यकीन बेनता ख़ुशी थी आहे आमिर साहिब जी
2: बेशक
0: जेकॾहिं खे शिफ़ा मिले थी वरी आउं चवंदो पाण जी एफ एम ते ॿुधाइनि न उहा वधीक हिकिड़ो बहितरु हूंदो आहे
2: بالکل اساخه بھی حد خان وधिक خوشی تھیندی ہے بالکل کال ریسیو کیو در لگی تو
0: ارگومنٹ ایک بیو کالر لائن تے موجود ہے 03011 9851 السلام علیکم
5: وعلیکم السلام محترم جناب کیڑو والا انہیں دایا وا خیر تھا انہاں جتے بندا بارو نا اماں ماما دین کے اندر مخادمہ ہے خیر وا خیر وا
0: ہاں جی
5: ماں یا ریکویسٹ کرنم تے جو سو مجھے وزن وڈی جو کو آیا ہے جو سو مکے گیس تھی یا یا کوئی مسئلہ تھا تاریخ تے ایتری مجھے عمر تے نہیں مطلب جس سے مجھے تھڑی کرے وڈی جو کو آئے انہیں جو والے سے گیس دے رہا ہے کا سیرم ڈاکٹر صاحب کا ریکویسٹ کرنم تے مجھے بدائی ونی
0: جی جی ڈاکٹر صاحب ہی ادو جو کو اسو منا چے تو اؤں ایک تے جو کو اسو اکھن کھا حافظ بھی
2: ایکچولی
0: جی ویٹ ان جو ودی ویو ہے
2: ویٹ ودی وجن سبب ہوندا ہے ایک تے جو کو اسو یعنی سو ایکڑو کین جو افیشلی ورک ہوندو ہے گھنو زیادہ ویان جو ٹائم ہوندا ہے کین جو ہیریڈیٹی میں ہوندو ہے یا کین جو کو ڈیزیز تھائرائیڈ گلینڈ کین جو ودی ویندو ہے جن دے کرے بھی یہ مسئلہ تھیندا ہے سو ان دے کرے جو ہے سو ان دے الگ الگ سچویشنز ہوندی ہیں سو ان دے کرے دوست کے یہی مشورہ دیندا سی تے بہتر یہی ہے تے روبرو دیکھارن تے پوئی جو ہے سو استعمال کر سکندا فی الحال جو ہے سو سنب یا ترپچ چاور وغیرہ جو ہے یا مٹھان وغیرہ بالکل جو ہے سو ترک کرے چھڑنا ہے انہاں کھا پوئی جو ہے سو پودینہ شربت شہر میں واں کے ملیندو ہے یا جیرو جان جو ہے سو سونف روزانہ رات جو کاڑے چمچی چمچی صبح جو کاڑو پین ان شاء اللہ تعالیٰ ان سے بھی کافی فرق ہو
0: جائے رمہ سے اج گال جی میرا پر ایف ایم 94 جو آواز 03011 9851 کالر لائن تے موجود السلام علیکم
6: وعلیکم السلام سر چالا بابا
0: دعا الحمدللہ خیر صاحب جو گلا ہے مجھے سائیں بالا دی صاحب ٹھیک آیو چھا پوچھندا مجھے سائیں ڈاکٹر صاحب کا سر
6: درزی مسئلہ
0: زکام نکم پانی ہلندو ہوندو گلو بڑجی ویندو سا جی تکلیف تھیندی ہوندی
6: جی سر
0: صحیح گلے میں خارش رہندی ہوندی
6: پھٹی صرف ایک فیکٹری نا کارخانہ
0: ہاں ہاں فیکٹری
6: انہیں سر تھیندیا باقی بے کافی نہ تھیندیا
0: بالکل ٹھیک ہے تا ایف ایم بدھو ڈاکٹر صاحب وہاں کے بدائے تو مجھے سائیں ٹھیک ہے یار بہتر یو ہے تا ڈاکٹر صاحب کے روبرو دکھارے ونجو تو وہ ودی بہتر تھیو جو تا جو انہ جو علاج موجود ہے ڈاکٹر صاحب وٹ انشاءاللہ لاگی تو جے کرے علاج کنو تا ایف ایم بدھنا ہوندو سائیں جی اور عامر صاحب گال کئی تا او بھجی بھجی بیٹھو اس ڈاکٹرن وٹ او ایک دفعہ صرف دوا وٹھی ویو ڈاکٹر صاحب کان 15 نی دوا استعمال کیا مکھے وری چیل میں سور نہ پیو جی مستوی صاحب کنڈیارے گا کال کئی تا منا او ٹھیک تھیو ان کے رزلٹ ملیو تو دسو اللہ تعالی ذات شفا دین واری تا ایک دفعہ روبرو دکھارے ونجو تا انیا ودی بہتر تھیو جو تا جو مسئلہ بدھایو تھا ٹھیک ہے با مہربانی جی ڈاکٹر صاحب
2: بالکل سر الرجی جا مسئلہ تمام گھنا ہوندا ہے الرجی میں ہی تھینا جے کو جن کے بھی الرجی رہندی ہے تا جی لابارن جی موسم ہوندی ہے یا فوٹن جی سیزن ہوندی ہے ان جی جے کہ سنی جے کی کتب ہوندی ہے
0: الرجی ہے وتی فیکٹری کا
2: فیکٹری کا تے سنی کتب جی کی ہے سو جدے ساہ جی نالے میں پھاسندی ہے تا ان میں تکلیف تھی ویندی ہے تا ان جو بہترین علاج اسا وٹ ہومیوپیتھک میں تمام موجود ہوں بہترین علاج موجود ہے لیکن تھیندو یہ ہے جو اسا وٹ جدے بھی اڑے قسم جی تکلیف تھی تھی تا پو گھنا ونی نیبولائز کرائنا ہے یا جے کو ہے سو انجیکشنز کرائنا ہے جے کہ اسٹیرائڈز ہوندے ہیں نا وہ پو تکلیف تے انن میں وہ مبتلا رہندا ہیں کدی بھی انن کے افاق نہ تھیندو ہے صرف عارضی طور تے جے کو اسو فرق پوندو ہے لیکن اسا وٹ ہومیوپیتھک میں ریگولر علاج کرن سا ان کے جڑ کا وٹی مرض جو خاتمہ تھیندو جے کہ تو چاہے تو مرض جو جڑ کا خاتمہ تھی
0: السلام علیکم
5: وعلیکم السلام محترم جناب اساں جی ریکویسٹ ہوئی پہ رہا میں تاں کہ کال ہوئی ماں دن تو گلا کال کئی ہوئی ડાક્ટર કુજ તો તો મોટા પે જે હવારે સંગ તો બધા જીરો સો ફજાન આ જે કો શરબત બધાય ઇને કે ડબલિંગ મે બધા ફટાયો વણી જે એમ જે તે દફા જે માય શરબત
0: મંજા સજન સાઈ શરબત પોદ શરબત પોદી ના શરબત પોદી ના ठीक है तो के नंबर नंबर याद है ना जने तो स्टोर ते वनी है के ना उन टाइम कॉल करे डॉक्टर साहब को पूछियो जन डॉक्टर साहब तो के बुधाइंदो ठीक है शरबत पोदीना ठीक है मेहरबानी को मसलो ही ना मुजा सजन साई मेहरबानी ठीक है तो थैंक यू वेलकम प्रोग्राम है से जी गाल जी मेहरापुर एफएम 94 जो ही आवाज जवान जे समात उन दे भजे पियो डॉक्टर साहब के बुधाइंदा हलो तो काफी एड़ा जके मरीज हन जे मिसाल अदोठारी मीरवावारो होयो या काफी एड़ा दोस्त ना हन माण्हू मूंखे बेनता ख़ुशी थींदी आहे जो हिकिड़ो हुननि खे एफ एम जे करे हिकिड़ो माना रिज़ल्ट मिले थो तव्हांजी महिरबानी आहे तव्हां असांजे एफ एम ते अचो था टाइम कढी करे ऐं वरी उन्हनि खे हिकिड़ो रिज़ल्ट मिले थो अलाह ताला उन्हनि खे शिफ़ा ॾिए पियो सिहतयाब थियनि पिया ऐं यकीन जॾहिं अलाह ताला जी ज़ात शिफ़ा ॾियण वारी हूंदी आहे तॾहिं सभु कुझु हूंदो अलाह ताला जी तरफ़ा हिकिड़ो ज़रियो वञी डॉक्टर बणबो आहे को बि डॉक्टर ॿुधायो तव्हां चेल जे सूर जे लाइ भॼी भॼी बीठोसि पर मूंखे मूं एतिरो टाइम दवा इस्तेमालु न कई
2: बिल्कुलु
0: मुख़्तसिर टाइम पीरियड आहे न तव्हां सूर छॾियो
2: मां हिते एतिरो ज़रूरु चवंदुसि सॼे असांजे इन जेको आहे सो जेके बि असांजा पेशंट्स दोस्त हज़रात जिन खे अफ़ाको थिए थो असांजे प्रोग्राम जे तवसो सां असांजे क्लिनिक जे तवसो सां त सॼो क्रेडिट जीए मोर जीए मेरापुर एफएम खे ई वञे थो जेको उन जे आवाज़ ते जेके असांजा दोस्त ॿुधनि था उहे मुखातिब थियनि था उहे असांजे क्लिनिक ते अचनि था ऐं उन्हनि खे उहे दवा वठी वञनि था ऐं उन्हनि खे रिलीफ़ मिले थो वरी ॿिए दोस्तनि खे ॿुधाइनि था इहा हिकिड़ी चेन आहे इहे इन जे ज़रिए अवेयरनेस थिए थी ऐं उहे पेशंट अचनि था ऐं असांखे इहा बेहद ख़ुशी थींदी आहे ऐं पाण बि असां चवंदा आहियूं पेशंट्स खे त फीडबैक ज़रूरु ॾींदा कयो हिकिड़ा उहे दोस्त जिन खे फ़र्क़ु पवंदो आहे उहे असां वटि रूबरू क्लिनिक ते ईंदा आहिनि ऐं उते असांखे जेको आहे सो पंहिंजा व्यूज़ रिकॉर्ड कराए वेंदा आहिनि ऐं उहे दोस्त जेके अवां ॾिठो ख़ुदि जिन खे अञा अवां सुञाणो न असां सुञाणूं ऐं उहे हिते लाइव एफ एम ते जेको आहे सो अची करे ऐं इहे सिर्फ़ु अवेयरनेस हिकिड़ी बहितरु आहे इहे इन जेको फीडबैक ॾियनि था इन सां हिकिड़ो इहो फ़र्क़ु पए थो त जेके ॾिसो जेके ॿिया मर अहिड़नि मर्ज़नि में मुबतला आहिनि पुराणनि मर्ज़नि में जिन खे अञा ताईं अवेयरनेस नाहे होम्योपैथिक जे बारे में ऐं एतिरी ॼाण नाहे या एतिरो हू उन खां वाक़िफ़ु न आहिनि मेडिसिन्स खां इलाज खां त उन्हनि जे लाइ हिकिड़ो क़िस्म जो सबक़ु आहे या उन्हनि जे लाइ हिकिड़ो रस्तो आहे तव्हां खे कहिड़े बि मर्ज़ में चाहे ॾहनि सालनि खां वीहनि सालनि खां मर्ज़ में मुबतला आहियो ऐं अव्हांखे कंहिंसां फ़र्क़ु नथो पए त अव्हां होम्योपैथिक जर्मन होम्योपैथिक क्लिनिक अव्हांजे शहर मेरापुर में मौजूदु आहे अव्हां उते जेको आहे सो हफ़्ते जा छह ॾींहं मौजूदु हूंदा आहियूं सिर्फ़ु अंगारे जो ॾींहुं क्लिनिक बंदि हूंदी आहे अव्हां इहो कॉन्टेक्ट नंबर असांजो जेको आहे 24 कलाक खुलियल हूंदो आहे अव्हां राबितो करे ऐं जेको आहे सो बिल्कुलु पहुची सघो था 0301-2196-851 ते वॾी महिरबानी
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि चए मेहरापुर एफ एम 94 जो आवाज़ तव्हांजे समात में पहुचे पियो 0301-2196-851 जिते कराची इस्लामाबाद जो मशहूरु डॉक्टर होम्योपैथिक डॉक्टर मंज़ूर हुसैन मेमन साहब सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज अस्पताल नवाबशाह MADHM सिंध RHMP इस्लामाबाद पाकिस्तान होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर आहे का बि बीमारी लाइलाज न आहे अव्हांखे गोॾनि जो सूरु आहे कुंदरक जो सूरु आहे चेल जो सूरु आहे अधु मथे जो सूरु आहे नज़र जी कमज़ोरी आहे कन वहे थो कन जो सूरु आहे दिलि जो मर्ज़ु आहिनि दिलि जा मर्ज़ आहिनि खंघि आहे टीबी आहे मादे जो सूरु आहे मादे जी अल्सर आहे जेकी अव्हां खाओ था उल्टी करे कढो था तिरी अव्हांजी वधी वई आहे जिगर हेपाटाइटिस बी आहे सी आहे गुर्दनि जो इन्फेक्शन आहे गुर्दनि में अव्हांखे ज़ख़्म आहे गुर्दनि में पथरियूं आहिनि जेरे में ज़ख़्म आहे चहिरे जो रंगु सांवरो आहे चहिरे जी ख़ारिश आहे फट आहिनि फुरणियूं आहिनि ॿारनि जो कदु नथो वधे औरतुनि में वज़न वधी वियो आहे जिन जो वज़न नथो वधे यानी कि मोटापे जो शिकार आहिनि औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि यानी सभिनी बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाज कनि था प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमन साहबु होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन इस्लामाबाद पाकिस्तान जो मशहूरु मारूफ़ डॉक्टर हाणे अव्हांजे शहर मेहरापुर में मौजूदु आहे जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली मोहम्मद कबीर रोड मेहरापुर शहर में मरीज़नि जो इलाज कंदा आहिनि हर अरबा ख़मीस जुमो छंछरु आचर ऐं सूमर ते डॉक्टर साहिबु हर جمعہ چھنچر آچر تے چیک اپ فیس بالکل فری ہے، بالکل مفت ہے جرمن ہومیوپیتھک وارن جے تھرو جرمن ہومیوپیتھن جے کرے ڈاکٹر صاحب جی کی فرنچائز ہے جرمن وارن جی، ڈاکٹر صاحب جرمنی ملک میں بدھو ہوں، جرمنی دنیا جو بڑو مشہور و معروف ملک ہے دنیا لیول تے، ایک خاص طور تے جرمن جی کی ہے ہومیوپیتھک جی ٹریٹمنٹ ہے ان میں مشہور ہے، پوری دنیا میں ایک نالو ہے جی میڈیسن ہیں جرمنی جو، ڈاکٹر صاحب جرمنی جو میڈیسن استعمال کن تھا، ڈسو فارن جو دواؤں جدید باہر ملکن جو دواؤں استعمال تھن تھوں ان رزلٹ پہنجو ہے، یعنی جرمن جو دواؤں ڈاکٹر صاحب استعمال کندا ہیں، یقینا اللہ تعالیٰ کی ذات شفا دین والی ہے۔ تم اسان پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا 0301-196-8051 تم اسان پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-196-8051 تے اواں کئی بھی وقت ڈاکٹر صاحب سان رابطہ کرے سکو تھا، ہومیوپیتھک کنسلٹنٹ ائی فیملی فزیشین پروفیسر ڈاکٹر منصور حسین میمن صاحب پتے دی پتھری جکا ہے اواں اکثر کرے چوندو ہاں تے ڈاکٹر صاحب وٹ لا علاج تھی کرے بھی مریض ڈاکٹر صاحب وٹ اچن تھا پتے، جکڑے تواں ایلیوپیتھک میں انگریزی دوان میں ویندا تے اتے پتو آپریشن کرے کڈھی چھڑیندا تے بھائی ان جو کو بھی علاج کونے، پر نہ ان جو بھی علاج موجود ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب وٹ ان جو علاج موجود ہے، اللہ تعالیٰ جو حکم سے پتے جی پتھری جذب تھی ونے تھی نکری ونے تھی، تکلیف جکی ہے پین جو کو سور ہے وہ ختم تھی ونے تو دوا استعمال کرن سے جن کے بھی ہے وہ ایک دفعہ رگو آزمائے دسندو چوندو تو ڈاکٹر صاحب کا علاج کرائیں مجھے پتے جی پتھری اتے جو اتے ختم تھی ونے۔ پروفیسر ڈاکٹر منظور حسین میمن صاحب جو خاص مہربانی محبتوں ہیں، ڈاکٹر صاحب کے بھلیکار چوندا ڈاکٹر صاحب آخر میں وقت بھی جو سو پانچ پجان کی طرح وجے پیو صرف ب منٹ وی بچو ہے، آؤں چوندس کچھ مختصر جی موضوع جان دین چاہیے اسانے موزز بدھندڑ کے تو بہتر ہے، یا وی کو پیغام دین چاہیے کہڑا کہڑا ڈی وی تھا ایک دفعہ وہاں رپیٹ کردہ تو مہربانی تھی، پھر ان کا بہتر ہے ایکڑی کال پروگرام میں اِسی ڈاکٹر صاحب شامل کردہ ہلوں تھا، ایک کالر ڈسو کتنا جو ہوں۔ السلام علیکم۔ السلام علیکم۔
7: وعلیکم السلام سر، کیا حال ہے؟ خوش ہو کیرا؟
0: دعا ہے الحمدللہ، کیر بھی گلا ہے
7: سر متھے میں سو تو پے دے دی ٹرین تے ٹرین منا ہرو بھرو نی پوی دو چاجے کرے
0: کتوں دا گلا ہو؟
7: اسا جاوری دو گلا ہن او جا ولی مدد جاوری،
0: علی مدد جاوری، جاوری متھے میں سو ہرو بھرو کون تو پے، ان میں کا گال ضرور ہوندی یا ٹینشن وٹھندو ہوندے یا متھے تے وزن ہوندے کوئی یا کا پریشانی ہوندی ادھ متھے میں زور دو پئی یا سجے متھے میں زور دو پئی؟ ہر بھرو تو پوے نا، ہر بھرو کون تو پوے، کو مسئلہ ضرور آئے۔
7: اچھا
0: ہاں مسئلہ آتا رہے تو متھے میں زور تو پے، نہ تو ٹھیک ٹھاک نہ ہو جی۔ بالکل بدھائوں تھا، بہتر ہے ڈاکٹر صاحب کے روبرو دکھارے ونجو، نہ تو ڈاکٹر صاحب تاں کے بدھائے تو۔ عمر گھنی تو چھا کنا ہو؟ ہارپو کرنا ہارپو کرنا کو مسئلہ ہی کونے، کو ہنگور جائے میرا پر گڈیو پیا کو اتلی کبیر بس یو آڈو وری ٹرن کھائی بس تو سیدھو جو کو اسو کوتلی کبیر روڈ تے ڈاکٹر صاحب میرا پر میں بدھو ایف ایم بدھو ڈاکٹر صاحب کے بدھائے تو۔ جی سائیں
2: جی سائیں، بالکل تاں صحیح چے تو بتھے جو سور بظاہری کا بیماری نہ ہوندی ہے، کہ بیماری دی علامت ہوندی ہے چاہے زکام جے کرے بتھے سور تھی سکے تو، بلڈ پریشر جے کرے، بخار جے کرے، کیڑی بھی تکلیف جے کرے سور تھی سکے تو، جے کرے ادے کے بہتر ہی چوندا سی تو جو سور روبرو ڈکھارے ان میں کہیں بھی مرض میں ڈرائے پر نرچ کرن کھور پے ان کے وقت تے جو سو ڈاکٹر کے دکھان کھور جے ان کے علاوہ جو ہے سو جے میسج دے حوالے سا دیوں ت جو پہ گال کئی سی تو جی کہڑے بھی مرض میں مثال جو بلڈ پریشر ہے جی کہ ودی تو وجے تو ان کے وہ سستی نہ کرے، ان کے جی ودی تو وجے تو ان میں نمکیات زائد زیادہ استعمال کرے تو، فیٹ والی شو زیادہ استعمال کرے تو، سن زیادہ استعمال کرے تو ان کی جو ہے سو ان کے پرہیز ضرور کرن گرجے، جی کہ شوگر ہے تو مٹھان جی ان کے پرہیز ضرور جو سو کرن گرجے، صحت جو پانچ ود میں ود جو سو خیال کر لاپرواہی ہرگز نہ کرو، کھے بھی کا بھی تکلیف ہے تو پانے قریبی ڈاکٹر کے ضرور دکھارے، ورنہ جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا چھ ڈی موجود ہونا جن میں ٹے ڈی اواں وی ریپیٹیشن کرائیں تھا جمعہ چھنچر آچر اسانجا ٹے ڈی چیک اپ فیس فری ہوں،
0: اواں
2: بالکل دکھارے سکو، دواؤں اواں کے الگ سے وٹھنی ہوں، کانٹیکٹ نمبر مجھے 0301-196-8051۔
0: تمام گھنی مہربانی ڈاکٹر صاحب، تمام اساں کے پنجو قیمتی وقت دنو دوستو، اواں کے بدھائیں ڈاکٹر صاحب تمام ایک سٹھو میسج دنو پینجو خیال رکھو پینجو صحت جو خیال رکھو اسی بھی دوستن کی چوندا ہوں تے کرے جو کیر بنا بیٹھے جو سب کو آئے تائیں کرے پینجو خیال رکھو پینجو صحت جو خیال رکھو پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو دہیں کھا شام پنجے وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ان اجوک پروگرام جو بھی وقت پہنچے تو پانچ پجانی تے جدید بھی دعاؤں کے لیے ہاتھ کھڑو تو اصل دعاؤں میں ضرور یاد رکھو بے پروگرام تھی میزبان حاکم علی جسکانی کے ڈیندا اجازت اللہ نگہبان اللہ واہی